निगमको धर बाछि आओ बाँच्नै किछि निगमको धर बाछि आओ बाँच्नै किछि अछ जे बेसत्तनी गुण।